इम्तिहान की तैयारी करता है तो उसे शुरू में बहुत मुश्किल लगती है, लेकिन जैसे जैसे वो मेहनत करता है उसकी समझ बेहतर होती जाती है और आखिरकार वो कामयाबी हासिल करता है। शुरू की मुश्किल उसकी कामयाबी का हिस्सा बन जाती है। इसी तरह जिंदगी के हर शोबे में ये उसूल काम करता है, चाहे वो बीमारी हो, माली मुश्किलात हो या जहनी दबाव। हर हालत में वक्त के साथ बेहतरी का कोई ना कोई पहलू सामने आता है। लेकिन इंसान अक्सर सिर्फ इब्तदाई दर्द को देखता है और उसके साथ आने वाली आसानी को महसूस नहीं करता। तकरार का एक और अहम फायदा यह है कि इंसान के दिल में सब्र पैदा करती है। सब्र सिर्फ खामोश रहने का नाम नहीं, बल्कि ये यकीन रखने का नाम है कि हालात बेहतर होंगे। जब इंसान बार बार सुनता है कि मुश्किल के साथ आसानी है, तो उसका दिल मजबूत होता है और वो हालात का मुकाबला बेहतर तरीके से करता है। ये आयत हमें ये सिखाती हैं कि अल्लाह का वादा वक्त के ताबे नहीं होता। आसानी का आना यकीनी है, लेकिन उसका वक्त अल्लाह की हिकमत के मुताबिक होता है। इंसान की कमजोरी ये होती है कि वो फौरी नतीजा चाहता है, लेकिन अल्लाह ताला उसे सिखाते हैं कि हर चीज अपने वक्त पे मुकम्मल होती है। यह तकरार एक तरह से इंसान के दिल की तरबियत भी करती है। ये उसे जल्दबाजी से निकाल कर एतमाद की तरफ ले जाती है। जब इंसान ये यकीन कर लेता है कि हर मुश्किल के बाद आसानी जरूर आएगी, तो वो मायूसी के बजाय इंतजार और सब्र के साथ आगे बढ़ने लगता है। ये भी एक हकीकत है कि कुरान का स्लूप सिर्फ अक्ल को नहीं बल्कि दिल को भी मुखातिब करता है। अगर यह आयत सिर्फ एक बार आती तो शायद इंसान इसे एक आम जुमला समझ लेता, लेकिन जब ये दो बार दोहराई जाती है तो दिल में गूंज की तरह बैठ जाती है। ये गूंज इंसान को हर मुश्किल वक्त में याद दिलाती है कि वो अकेला नहीं है और उसकी हालत हमेशा ऐसी नहीं रहेगी। मजीद ये किस तकरार में एक लतीफ नफ्सियाती पहलू भी है। जब कोई बात बार बार सुनी जाए तो इंसान का जहन इस हकीकत के तौर पे कबूल करता शुरू कर देता है। इसीलिए ये आयात इंसान के अंदर मनफी सोच को कम करती हैं और मुस्बत सोच को मजबूत करती हैं। अगर हम रूहानी लिहाज से देखें तो ये तकरार अल्लाह की रहमत की वसत को भी जाहिर करती हैं। अल्लाह ताला एक बार कह के मुतमईन नहीं हुए, फिर बार बार याद दिलाया ताकि बंदा कभी ना उम्मीद ना हो। इस बात की अलामत है कि अल्लाह अपने बंदे को मायूस नहीं देखना चाहता। इस तकरार का असल मकसद इंसान के अंदर एक ऐसा यकीन पैदा करना है जो हालात से मुतासिर ना हो, ऐसा यकीन जो उसे हर मुश्किल में ये याद दिलाए कि आसानी उसके साथ है, उसके करीब है और उसका हिस्सा है। मुश्किल और आसानी एक दूसरे से जुड़े हुए हैं, यानी इन दोनों के दरमियान एक गहरा रब्त कनेक्शन मौजूद है जिसे आम तौर पर इंसान महसूस नहीं कर पाता। इंसानी सोच अमूमन ये होती है कि मुश्किल एक मुकम्मल तौर पर मनफी हालत है और आसानी एक मुकम्मल तौर पर मुस्बत हालत। लेकिन कुरान इस तसव्वुर को बदल देता है। अल्लाह ताला फरमाते हैं कि मुश्किल और आसानी अलग अलग नहीं बल्कि एक ही निज़ाम का हिस्सा है। एक ऐसा निज़ाम है जिसमें मुश्किल खुद आसानी के दरवाजे खोलती है। अगर हम गौर करें तो जिंदगी में हर बड़ी कामयाबी के पीछे कोई ना कोई मुश्किल जरूर होती है। कोई भी आसानी बगैर जद्दोजहद के मुकम्मल नहीं होती। यही हकीकत इस आयत का बुनियादी पैगाम है कि आसानी हमेशा मुश्किल के अंदर परवान चढ़ती है। इंसान जब किसी मुश्किल में होता है तो उसे लगता है कि ये एक अलग और मुस्तकिल हालत है, लेकिन हकीकत यह है
کہ مشکل خود ایک عمل کا حصہ ہوتی ہے. یہ عمل انسان کو تیار کرتا ہے, مضبوط بناتا ہے اور اس قابل بناتا ہے کہ وہ آنے والی آسانی کو سنبھل سکے. مثال کے طور پر اگر ایک طالب علم کو امتحان کی تیاری میں مشکل محسوس ہوتی ہے تو وہی مشکل بعد میں اس کی کامیابی کی بنیاد بنتی ہے. اگر وہ مشکل نہ ہو تو وہ آسانی بھی حاصل نہیں کر سکتا. اسی لیے مشکل دراصل آسانی کا راستہ ہے, رکاوٹ نہیں. آیت میں لفظ ماں استعمال ہوا ہے جس کا مطلب ہے ساتھ, اور یہ ایک بہت گہرا لفظ ہے. اس کا مطلب ہے کہ آسانی کسی دور مستقبل میں نہیں بلکہ مشکل کے ساتھ ہی موجود ہوتی ہے. یہاں ایک غلط فہمی جو ہے جو عام طور پہ لوگوں کو ہوتی ہے وہ دور ہو جاتی ہے. انسان سمجھتا ہے کہ پہلے مشکل مکمل ختم ہوگی پھر آسانی آئے گی, لیکن قرآن کہتا ہے کہ آسانی مشکل کے ساتھ ہی شروع ہو جاتی ہے چاہے وہ نظر نہ آ رہی ہو. یہ ایسے ہی ہے جیسے اندھیرے میں صبح کی روشنی آہستہ آہستہ نمودار ہوتی ہے. انسان کو مکمل دن فوراً نہیں ملتا مگر روشنی کا آغاز اندھیرے کے ساتھ ہی ہو جاتا ہے. نفسیاتی طور پر یہ آیت ایک بہت بڑی حقیقت بیان کرتی ہے. جب انسان مشکل میں ہوتا ہے تو اس کا ذہن محدود ہو جاتا ہے, وہ صرف مسئلہ دیکھتا ہے, حل نہیں دیکھ پاتا. لیکن اگر وہ یہ یقین رکھے کہ مشکل کے ساتھ آسانی بھی موجود ہے تو اس کا ذہن کھل جاتا ہے. یہ یقین انسان کو دو فائدے دیتا ہے, وہ مایوسی سے بچ جاتا ہے, وہ حل تلاش کرنے کی کوشش جاری رکھتا ہے. یعنی مشکل ختم نہیں ہوتی لیکن انسان کا رویہ بدل جاتا ہے, اور یہی رویہ تبدیلی کا آغاز ہوتا ہے. اللہ تعالیٰ نے دنیا کو ایک متوازن نظام پر قائم کیا ہے. یہاں کوئی چیز بے مقصد نہیں. ہر مشکل کے پیچھے ایک حکمت ہوتی ہے. بعض اوقات انسان اس حکمت کو فوراً نہیں سمجھتا لیکن وقت کے ساتھ وہ واضح ہو جاتی ہے. مثال کے طور پر بیماری انسان کو صحت کی قدر سکھاتی ہے, غربت انسان کو صبر اور محنت سکھاتی ہے, ناکامی انسان کو بہتر حکمت عملی سکھاتی ہے. یہ سب مثالیں اس بات کو واضح کرتی ہیں کہ مشکل خود ایک استاد ہے جو انسان کو آسانی کے قابل بنا دیتی ہے. قرآن یہ نہیں کہتا کہ آسانی مشکل کے بعد کہیں باہر سے آتی ہے بلکہ یہ کہتا ہے کہ وہ اسی مشکل کے اندر موجود ہوتی ہے. یہ ایک بہت اہم فرق ہے. اس کا مطلب یہ ہے کہ ہر مشکل کے اندر حل موجود ہے. ہر بند دروازے کے ساتھ کوئی کھڑکی بھی ہوتی ہے, ہر اندھیرے میں روشنی کا امکان ہوتا ہے. انسان کا کام صرف یہ ہے کہ وہ اس چھپی ہوئی آسانی کو تلاش کرے. انسان کی سب سے بڑی غلطی یہ ہوتی ہے کہ وہ مشکل کو نامکمل ناکامی سمجھ لیتا ہے. وہ بھول جاتا ہے کہ یہی مشکل اس کے لیے ترقی کا ذریعہ بھی بن سکتی ہے. جب انسان یہ سوچ بدل لیتا ہے تو اس کی پوری زندگی بدل جاتی ہے. وہ رونے کے بجائے سوچنے لگتا ہے, گھبرانے کے بجائے عمل کرنے لگتا ہے, اور رکنے کے بجائے آگے بڑھنے لگتا ہے. یہ آیات ہمیں بھی یہ سکھاتی ہیں کہ تقدیر اور کوشش ساتھ ساتھ چلتے ہیں. اللہ نے آسانی مقرر کی ہے لیکن انسان کو اس تک پہنچنے کے لیے عمل کرنا پڑتا ہے. مشکل انسان کو روکتی نہیں بلکہ حرکت میں لاتی ہے. اگر انسان اس حرکت کو صحیح سمجھے تو وہ آسانی تک پہنچ جاتا ہے. روحانی طور پر یہ آیات انسان کے دل کو اللہ کے قریب کرتی ہیں. جب انسان یہ سمجھتا ہے کہ اس کی مشکل بے مقصد نہیں بلکہ اس کے ساتھ آسانی جڑی ہوئی ہے تو اس کا دل اللہ پر اور زیادہ بھروسہ کرنے لگتا ہے. یہ بھروسہ اسے تنہائی سے نکال کر امید کی طرف لے جاتا ہے. مشکل اور آسانی دو الگ حقیقتیں نہیں بلکہ ایک ہی سفر کے دو حصے ہیں.
مشکل وہ دروازہ ہے

0: आपने कुछ नया ट्राई किया हो तो वो भी बताएं हमारे व्हाट्सएप नंबर 666-22-107 पे। फिलहाल एक छोटा सा ब्रेक, दिल से देसी।
1: दोस्तों, घर की हिफाजत आपके हाथों में है, एयर कंडीशनर की सेफ्टी पर तवज्जो दें। हर साल कई घर सिर्फ इस वजह से आग के शिकार होते हैं कि लोग छोटी छोटी सेफ्टी को नजरअंदाज कर देते हैं। एयर कंडीशनर का सही इस्तेमाल और देखभाल आपको इस किस्म के हादसों से बचा सकता है। इससे मुताल्लिक कुछ एहतियात बरतें। एयर कंडीशन की सफाई में लापरवाही ना करें। अगर आप अपने एसी की सफाई नहीं करते हैं तो उसमें धूल मैल वगैरह जमा हो जाता है। ये ब्लॉकेज गर्म हवा का रास्ता रोकता है जिससे यूनिट ज्यादा गर्म होकर आग लग सकती है। हर 2-3 महीने में फिल्टर की सफाई करें और एक दफा एसी का ओवरऑल चेक जरूर करवाएं। बिजली के लोड का ख्याल कीजिए। अक्सर लोग मार्केट से सस्ता और नॉन स्टैंडर्ड डिवाइस या एक्सटेंशन ले आते हैं जो एयर कंडीशनर का लोड बर्दाश्त नहीं करते। ये छोटी सी गलती शॉर्ट सर्किट या स्पार्क बन सकती है। हमेशा सिर्फ सर्टिफाइड और अप्रूव्ड इलेक्ट्रिक आइटम्स का ही इस्तेमाल करें। हमेशा किसी प्रोफेशनल इलेक्ट्रीशियन से मशवरा लें। एसी से पानी टपकता है, वहां स्विच या सॉकेट लगाने से बिजली का करंट या शॉर्ट सर्किट हो सकता है। याद रखें, हमेशा किसी एक्सपर्ट इलेक्ट्रीशियन से इंस्टॉलेशन और मेंटेनेंस करवाएं। अगर एसी से अजीब स्मेल, आवाज या ज्यादा गर्म हवा आ रही हो तो फौरन उसे बंद करें और चेक करवाएं। FM 107 कहता है कि आपकी आगाही और एहतियात ना सिर्फ आपकी बल्कि आपके घर वालों की जिंदगी बचा सकता है।
2: ऐ बनी आदम, क्या तुम दुआ का मजाक उड़ाते हो? दुआ को हकीर समझते हो? हालांकि तुम्हें खबर ही नहीं कि दुआ क्या कुछ करती है। ये रात के तीर हैं जो सीधे अपने निशाने पर जा लगते हैं, खता नहीं करते। अलबत्ता उनका एक वक्त मुकर्रर है जिसके बाद उनका असर जाहिर होता है। तो दोस्तों, प्रोग्राम आज की दुआ, इसका मकसद हमें याद दिलाना है कि दुआ बंदे का सबसे कीमती हथियार है, दिल का सुकून है और रब से ताल्लुक का सबसे मजबूत रिश्ता है। आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे। ए अल्लाह, हमारे दिलों में ईमान की मोहब्बत पैदा फरमा और उसे हमारे दिलों में खूबसूरत बना दे या मुजय्यन कर दे। اللهم حبب إلينا الإيمان وزينه في قلوبنا, اور ہمیں کفر نافرمانی اور گناہ سے نفرت دلا دے اور ہمیں سیدھے راستے پر چلنے والوں میں شامل فرما. وكره إلينا الكفر والفسوق والعصيان وجعلنا من الراشدين. اے اللہ, ہمارا خاتمہ حالت اسلام پر فرما اور ہمیں مسلمان ہی زندہ رکھنا. اللہم توفنا مسلمین واحینا مسلمین, اور ہمیں نیک لوگوں کے ساتھ ملا دے, نہ ہمیں رسوا کرنا اور نہ آزمائش میں ڈالنا. والحقنا بالصالحین غیر خزایا ولا مفتونین. سامعین اکرام, دعا کا پہلا ٹکڑا ہمیں یہ پیغام دیتا ہے, ایمان صرف فرض نہیں بلکہ دل کی چاہت بن جائے. اور اس طرح جب دل میں ایمان محبوب ہو تو عبادت بوجھ نہیں لگتی, گناہ سے خود بخود دل ہٹتا ہے اور نیکی میں لذت ملتی ہے. اور اس دعا کے دوسرے شق میں جہاں گناہ سے نفرت کی بات آئی ہے, اس کا خلاصہ یہ ہے کہ مومن کی پہچان یہ بنتی ہے کہ گناہ اسے اچھا نہ لگے, معصیت سے دل گھبرائے, دل اللہ کی نافرمانی سے نفرت کرے. تیسرے شق میں جہاں راشدین میں شامل کرنے کی طلب آئی ہے, یہاں راشدین سے مراد وہ لوگ ہیں جنہیں فہم دین عطا فرمایا گیا, سیدھا راستہ دکھایا گیا اور اسی پر وہ ثابت قدم رہے, بالآخر حسن خاتمہ کی طلب ہے اور نیکوں کی مائیت کا مطالبہ ہے۔ اس طرح سامعین اکرام یہ دعا دراصل ایک مومن کی زندگی کا نقشہ ہے کہ اس کے دل میں ایمان کی محبت، عمل میں نیکی کی لذت، گناہ سے نفرت، جس کا جینا اور مرنا ایمان اور اسلام پر اور انجام صالحین کے ساتھ، یہی حقیقی کامیابی ہے۔ سامعین اکرام چلیں پروگرام کے اس مرحلے میں اب ہم ایک اور دعا سیکھیں گے۔ اے اللہ ہمارے دلوں کو جوڑ دے اور ہمارے آپس کے تعلقات درست فرما۔ اللہم الف بین قلوبنا واصلح ذات بیننا، ہمیں سلامتی کے راستے دکھا، ہمیں ہر اندھیرے سے روشنی کی طرف لے آ، ہمیں کھلے اور چھپے ہر گناہ سے، ہر فحش و فواحش سے بچا۔ واہدنا سبل السلام ونجنا من الظلمات الى النور وجنبنا الفواحش ما ظهر منها وما بطن۔ اے اللہ ہمارے کانوں میں، ہماری آنکھوں میں، ہمارے دلوں میں، ہمارے گھر والوں میں، ہماری اولاد میں برکت دے۔ وبارک لنا فی اسماعنا وابصارنا وقلوبنا وازواجنا وذریاتنا، ہماری توبہ قبول فرما، ہمیں اپنی نعمتوں کا شکر گزار بنا دے، مزید ہمیں تیری نعمتوں پر تیرا ثنا خواں بنا دے، ہمیں نعمت کو قبول کرنے والا بنا دے اور ان نعمتوں کو ہم پر مکمل فرما دے۔ وتب علینا وجعلنا شاکرین لنعمک مثنین بها علیک قابلین لها واتممها علینا آمین یا رب العالمین۔
3: ان پیغامات کے ساتھ پروگرام آج کی دعا کے اس حلقے سے ساؤنڈ ڈیزائنر ندیم انصاری اور مجھے طلحہ اشرف الزمان کو دیجیے اجازت۔ مع السلامہ۔

तो मैं तुम्हें और ज्यादा दूंगा, ये अल्लाह का वादा है। शुक्र नेमतों में इजाफा करता है, कभी इजाफा माल में होता है, कभी सुकून में, कभी मोहब्बत में और कभी ईमान में। बहुत से लोग अमीर होते हैं मगर सुकून नहीं होता, जबकि कुछ लोग कम वसाइल के बावजूद खुश और मुतमईन होते हैं। इसकी एक बड़ी वजह शुक्रगुजारी है। शुक्रगुजारी का एक खूबसूरत तरीका दूसरों का शुक्रिया अदा करना भी है। इस्लाम हमें सिखाता है कि जो लोगों का शुक्र अदा नहीं करता वो अल्लाह का भी मुकम्मल शुक्रगुजार नहीं हो सकता। अगर वालदेन हमारे लिए मेहनत करते हैं तो हमें उनका शुक्रिया अदा करना चाहिए। अगर उस्ताद इल्म देते हैं तो उनकी इज्जत करनी चाहिए। अगर कोई हमारी मदद करे तो उसे अप्रिशिएट करना चाहिए। आज के दौर में लोग शिकायत बहुत करते हैं, मौसम की शिकायत, पढ़ाई की शिकायत, लोगों की शिकायत, किस्मत की शिकायत, मुसलसल शिकायत। ये इंसान के दिल को मनफी बना देती है, जबकि शुक्र दिल को रोशन करता है। जो इंसान रोजाना अपनी नियमतों को याद करता है उसकी सोच मुस्बत हो जाती है। एक अच्छी आदत ये हो सकती है कि इंसान रोजाना रात को सोने से पहले 3 नियमतों को याद करे जिनके लिए वो अल्लाह का शुक्र अदा करे। यह आदत दिल में खुशी पैदा करती है। इंसान आहिस्ता आहिस्ता महसूस करने लगता है कि अल्लाह की रहमतें हर तरफ मौजूद है। शुक्रगुजारी का मतलब ये भी है कि नेमतों को गलत कामों में इस्तेमाल ना किया जाए। अगर अल्लाह ने अच्छी आवाज दी है तो उसे बुराई के लिए इस्तेमाल ना करें। अगर वक्त दिया है तो उसे फजूल चीजों में जाया ना करें। अगर ताकत दी है तो किसी पर जुल्म ना करें, क्योंकि नेमतों के बारे में कयामत के दिन सवाल भी होगा। असल शुक्र वो है जो इंसान को अल्लाह के करीब ले जाए। जब बंदा अल्लाह की नेमतों को पहचान कर उसका शुक्र अदा करता है तो उसके दिल में अल्लाह की मोहब्बत बढ़ती है। फिर इबादत बोझ नहीं लगती बल्कि खुशी महसूस होती है। हमें एक बहुत ही खूबसूरत सबक इस आयत से ये मिलता है कि इंसान अल्लाह की नेमतों और रहमतों का जिक्र करे। इसका मतलब ये नहीं कि इंसान फख्र करे या अपनी बड़ाई बयान करे, बल्कि मकसद ये है कि इंसान अल्लाह की मेहरबानियों को याद करे और दूसरों को भी अल्लाह की रहमत की तरफ मुतवज्जो करे। आज दुनिया में बहुत से लोग परेशानी, मायूसी और खौफ में जिंदगी गुजार रहे हैं। कुछ लोग समझते हैं कि उनकी दुआएं कबूल नहीं होती, अल्लाह उन्हें भूल गया है या उनकी जिंदगी में कभी आसानी नहीं आएगी। ऐसे वक्त में अगर कोई शख्स अल्लाह की रहमतों का जिक्र करे, अपनी जिंदगी के अच्छे तजुर्बात बताए और ये याद दिलाए कि अल्लाह हमेशा अपने बंदों के साथ है, तो ये दूसरों के दिल में उम्मीद पैदा करता है। अल्लाह ताला की सबसे बड़ी सिफत रहमत है। कुरान की तकरीबन हर सूरत बिस्मिल्लाह रहमान रहीम से शुरू होती है। इसे मालूम होता है कि अल्लाह अपने बंदों से बेहद मोहब्बत करता है। इंसान गुनाह करता है, गलतियां करता है, फिर भी अल्लाह उसे माफ करने के दरवाजे बंद नहीं करता। यह अल्लाह की बहुत बड़ी रहमत है। बाज लोग सिर्फ अपनी मुश्किलात का जिक्र करते रहते हैं। अगर उनसे पूछा जाए कि जिंदगी कैसी गुजर रही है तो वो फौरन परेशानियों की फहरिस्त शुरू कर देते हैं, हालांकि उनकी जिंदगी में बहुत सी अच्छी चीजें भी होती हैं। इस्लाम हमें ये नहीं सिखाता कि इंसान दुख महसूस ना करे, बल्कि ये सिखाता है कि मुश्किल वक्त में भी अल्लाह की रहमत को ना भूले। रसूल अल्लाह
صلی اللہ علیہ وسلم کی زندگی میں بھی آزمائشیں آئیں۔ آپ صلی اللہ علیہ وسلم نے اپنے والدین کو بچپن میں کھو دیا، طائف میں تکلیف اٹھائی، مکہ میں مخالفت دیکھی، لیکن آپ صلی اللہ علیہ وسلم نے کبھی اللہ کی رحمت سے امید نہیں چھوڑی۔ آپ صلی اللہ علیہ وسلم ہمیشہ لوگوں کو اللہ کی مہربانی اور بخشش کی خوشخبری دیتے تھے۔ جب انسان اللہ کی رحمتوں کا ذکر کرتا ہے تو اس کا اپنا دل بھی مضبوط ہوتا ہے۔ مثال کے طور پر، اگر کوئی شخص بیمار تھا اور پھر اللہ نے اسے شفا دی، یا وہ کسی مشکل میں تھا اور اللہ نے راستہ نکالا، تو ان باتوں کو یاد کرنا ایمان کو تازہ کرتا ہے۔ انسان کو محسوس ہوتا ہے کہ اللہ نے پہلے بھی مدد کی تھی اور آئندہ بھی مدد کرے گا۔ لیکن یہاں ایک اہم بات سمجھنا ضروری ہے، اللہ کی نعمتوں کا ذکر عاجزی کے ساتھ ہونا چاہیے، تکبر کے ساتھ نہیں۔ اگر کوئی شخص صرف اپنی دولت، کامیابی یا شہرت کا ذکر اس لیے کرے تاکہ لوگ اس سے متاثر ہوں، تو یہ شکر نہیں بلکہ غرور بن جاتا ہے۔ اسلام عاجزی سکھاتا ہے۔ انسان یہ سمجھے کہ جو کچھ اس کے پاس ہے وہ صرف اللہ کی عطا ہے۔ آج سوشل میڈیا کے دور میں لوگ اپنی زندگی کی ہر چیز دکھانے کی کوشش کرتے ہیں، کبھی مہنگے کپڑے، کبھی سفر، کبھی کھانا، کبھی دولت۔ اکثر اس کا مقصد دوسروں کو متاثر کرنا ہوتا ہے، لیکن سورۃ دوحا کی یہ آیت دکھاوے کی تعلیم نہیں دیتی۔ یہاں مقصد یہ ہے کہ انسان اللہ کی رحمت کا ذکر اس نیت سے کرے کہ دلوں میں شکر اور امید پیدا ہو۔ مثال کے طور پر، اگر کوئی شخص کہے میں بہت مشکل وقت میں تھا، پھر اللہ نے میری مدد فرمائی، تو یہ ایک خوبصورت بات ہے۔ اس سے سننے والوں کو بھی امید ملتی ہے کہ اللہ ان کی بھی مدد کر سکتا ہے۔ اسی طرح اگر کوئی طالب علم محنت کے بعد کامیاب ہو جائے اور کہے یہ اللہ کا فضل ہے، تو یہ اللہ کی نعمت کا ذکر ہے۔ لیکن اگر وہ دوسروں کو نیچا دکھانے لگے تو یہ اچھی بات نہیں۔ اللہ کی رحمتوں کا ذکر دوسروں کو اللہ کے قریب بھی لاتا ہے۔ بعض اوقات لوگ صرف اس لیے دین کی طرف آتے ہیں کیونکہ انہوں نے کسی دوسرے شخص کی زندگی میں اللہ کی رحمت کے اثرات دیکھے ہوتے ہیں۔ ایک اچھا اخلاق، صبر، شکر اور سکون، یہ سب اللہ کی نعمتوں کا عملی اظہار ہیں۔ قرآن میں کئی انبیاء علیہ السلام نے اللہ کی نعمتوں کا ذکر کیا۔ حضرت یوسف علیہ السلام نے جیل سے نکلنے کے بعد اللہ کا شکر ادا کیا۔ حضرت سلیمان علیہ السلام نے بادشاہت ملنے پر فرمایا کہ یہ میرے رب کا فضل ہے۔ اسے معلوم ہوتا ہے کہ کامیابی کے وقت اللہ کو یاد کرنا بہت ضروری ہے۔ کبھی کبھی انسان اپنی زندگی کے مشکل وقت بھول جاتا ہے۔ جب حالات بہتر ہو جاتے ہیں تو وہ سمجھتا ہے کہ سب کچھ اس کی اپنی محنت سے ہوا، لیکن ایک مومن جانتا ہے کہ اصل مدد اللہ کی طرف سے آتی ہے۔ اسی لیے وہ ہر کامیابی کے بعد الحمدللہ کہتا ہے۔ اللہ کی رحمتوں کا ذکر گھر کے ماحول کو بھی خوبصورت بناتا ہے۔ اگر والدین بچوں کے سامنے ہمیشہ شکر اور امید کی بات کریں تو بچے بھی مثبت سوچ رکھتے ہیں، لیکن اگر گھر میں ہر وقت شکایت، ناراضی اور مایوسی ہو تو بچے بھی منفی سوچنے لگتے ہیں۔ ایک مسلمان کو دوسروں کے دلوں میں امید پیدا کرنی چاہیے۔ اگر کوئی شخص مشکل میں ہو تو اسے یہ بات یاد دلائے کہ اللہ کی رحمت بہت وسیع ہے۔ اگر کوئی گناہوں کی وجہ سے مایوس ہو تو اسے بتائیں کہ اللہ معاف کرنے والا ہے۔ اگر کوئی ناکامی کا شکار ہو تو اسے امید دلائیں کہ اللہ بہتر راستہ کھول سکتا ہے۔

0: मॉडर्न लाइफ फास्ट है लेकिन साथ ही है जहनों में एंडलेस क्वेश्चंस। और अगर आप सोच रहे हैं कैसे बैलेंस करूं फेथ और मॉडर्न लाइफ को, तो सुनिए ये शो इस्लामिक मॉडर्न लाइफ, जो आपको दिखाएगा इस्लामिक गाइडेंस आज के दौर के हिसाब से।
1: इस्लाम जिल्लत पसंद नहीं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मोमिन खुद को जलील नहीं करता। ये कितनी बड़ी बात है, यानी इंसान ऐसी सूरत हाल में खुद को ना डाले जहां उसकी इज्जत पामाल हो। ये सेल्फ रिस्पेक्ट भी बाउंड्री है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा नरम दिल और रहम करने वाले थे, मगर आप सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत में वाज़े हुदूद भी थी। लोग मोहब्बत करते थे, कुर्बत महसूस करते थे, मगर अदब के साथ। की बाउंड्री थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने प्राइवेसी सिखाई, इजाजत लेकर दाखिल होना सिखाया, दरवाजे पर खड़े होने का अदब सिखाया, किसी के मामलात में बिला वजह मुदाखलत से रोका। ये सब बाउंड्रीज हैं। आज मॉडर्न लैंग्वेज में जिसे पर्सनल स्पेस कहते हैं, इस्लाम ने उसे अदब के नाम से सिखाया। आज प्राइवेसी को मॉडर्न कॉन्सेप्ट समझा जाता है, मगर इस्लाम ने उसे बहुत पहले एस्टैब्लिश किया। कुरान कहता है, बगैर इजाजत घरों में दाखिल ना हो। सोचिए, ये सिर्फ दरवाजा खटखटाने का हुक्म नहीं, ये पर्सनल बाउंड्री की हिफाजत है। इस्लाम ये नहीं चाहता कि इंसान की प्राइवेट स्पेस वॉयलेट हो। इसी तरह गीबत से मना किया, तजस्सुस से मना किया, दूसरों की खामियां तलाश करते से रोका। क्यों? क्योंकि ये बाउंड्रीज क्रॉस करता है। इस्लाम सिर्फ फिजिकल बाउंड्रीज नहीं बल्कि वर्बल बाउंड्रीज भी सिखाता है। किसी की दिलाजारी ना करो, तंस ना करो, तहकीर ना करो, बुरे लकब ना दो। ये सब कुरान ने सिखाया। क्यों? क्योंकि अल्फाज भी बाउंड्रीज तोड़ते हैं, बाज़ख़म ज़बान देती हैं। ये कितनी मुकम्मल तालीम है। इस्लाम हुकूक व फ़राइज के जरिए बाउंड्रीज बनाता है। वालदेन के हुकूक, औलाद के हुकूक, मियाँ बीवी के हुकूक, पड़ोसी के हुकूक, दोस्तों के हुकूक। जब हुकूक डिफाइन हो गए, बाउंड्रीज खुद ब खुद बन जाती हैं। जहाँ हक खत्म वहाँ ज्यादती शुरू। इस्लाम इस ज्यादती को रोकता है। मसलन वालदेन की अताअत फर्ज है, मगर अगर मसीहत का हुक्म हो तो अताअत नहीं। ये भी बाउंड्री है, यानी मोहब्बत के साथ लिमिट। कई लोग समझते हैं कि इनकार बद अखलाकी है, हमेशा हाँ कहना ही अच्छा अखलाक है, लेकिन ये मुकम्मल सच नहीं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हर मुतालबा कबूल नहीं किया, हर दरख्वास्त पर यस नहीं कहा, हिकमत के साथ इनकार भी किया, क्योंकि हर हाँ खैर नहीं होती, कभी नहीं भी खैर होती है। अगर कोई चीज़ आप पर बोझ बन रही हो, आपके दीन, सेहत या सुकून को नुकसान पहुंचा रही हो, तो हद मुकर्रर करना दुरुस्त है। इस्लाम आजी सिखाता है, मगर अपनी जात को मिटाना नहीं। ये बहुत बड़ा बैलेंस है। आज या तो लोग हद से ज्यादा रिजिड हो जाते हैं, या फिर हद से ज्यादा सेल्फ सेक्रिफाइजिंग हो जाते हैं। इस्लाम दरमियाना रास्ता देता है, नरमी भी, वक़ार भी, तवाज़ो भी, इज्जत भी। जुल्म ना करना, जुल्म ना सहना, ये इस्लामी मिजाज है। किसी पे जुल्म ना करो, मगर जुल्म सहना भी आइडियल नहीं। अगर किसी रिलेशनशिप में इमोशनल अब्यूज है, मैनिपुलेशन है, डिसरिस्पेक्ट है, तो बाउंड्रीज बनाना ईमान के खिलाफ नहीं, बल्कि बाज़ औक़ात जरूरी है, क्योंकि इस्लाम अदल चाहता है और बाउंड्रीज इंसाफ को प्रोटेक्ट करती हैं। अपनी एनर्जी महफूज रखना भी सुन्नत के करीब है। रसूल अल्लाह صلی اللہ علیہ وسلم نے توازن کی زندگی سکھائی. عبادت میں بھی بیلنس، معاشرت میں بھی بیلنس، آرام میں بھی، حقوق میں بھی. یہ مسلسل ایک اوور ایکسٹینشن نہیں، یہ میجرڈ لیونگ ہے اور یہی باؤنڈریز کا ایسنس ہے. کئی ثقافتوں میں یہ سمجھ لیا گیا کہ اچھا انسان وہ ہے جو کبھی انکار نہ کرے، ہمیشہ اویلیبل رہے، سب سہتا رہے. یہ اکثر دین نہیں بلکہ کلچرل کنڈیشننگ ہوتی ہے. اسلام اس سے کہیں زیادہ بیلنسڈ ہے. اسلام ڈگنیٹی کے ساتھ خدمت سکھاتا ہے. باؤنڈریز رحمت بھی ہیں. ذرا سوچئے، اگر ہر شخص دوسروں کی باؤنڈری سمجھے، کوئی فضول مداخلت نہ کرے، کوئی جذبات سے نہ کھیلے، کوئی وقت ضائع نہ کرے، کوئی عزت نہ توڑے، تو کتنے رشتے بچ جائیں. باؤنڈریز وال نہیں، مرسی ہیں، کیونکہ یہ ظلم روکتی ہیں، مس انڈرسٹینڈنگس کم کرتی ہیں، دل محفوظ رکھتی ہیں. مومن نرم بھی ہوتا ہے مگر بے وقت نہیں، مہربان بھی ہوتا ہے مگر استعمال نہیں ہونے دیتا، معاف بھی کرتا ہے مگر ظلم نارملائز نہیں کرتا. یہی اسلامی وقار ہے. آپ کا دل امانت ہے، آپ کا سکون امانت ہے، آپ کی عزت امانت ہے. ان کی حفاظت کرنا ایک اسپرچل رسپانسبلٹی بھی ہے. یہ صرف سائیکولوجیکل ایڈوائس نہیں، دینی شعور بھی ہے. اسلام نے باؤنڈریز کو الگ عنوان سے نہیں بلکہ پورے طرز زندگی میں سمو دیا ہے. حقوق میں، ادب میں، وقار میں، رحمت میں، حدود میں اور انصاف میں. اس لیے پرسنل باؤنڈریز کوئی امپورٹڈ کانسیپٹ نہیں، یہ اسلامی زندگی کے مزاج میں شامل ہے. اور جب مسلمان اپنی ڈگنیٹی کے ساتھ جیتا ہے تو وہ صرف خود کو نہیں بچاتا، اپنے تعلقات کو بھی بہتر بناتا ہے. بظاہر لوگوں کو خوش رکھنا بہت اچھی بات ہے. نرم مزاج ہونا، دوسروں کا خیال رکھنا، مدد کرنا، رشتے نبھانا، یہ سب خوبصورت صفات ہیں. اسلام بھی حسن اخلاق، اثار اور دوسروں کے لیے آسانی پیدا کرنے کی تعلیم دیتا ہے. لیکن ایک جگہ اگر یہی خوبی حد سے زیادہ بڑھ جائے اور انسان ہر وقت دوسروں کو خوش کرنے کے لیے اپنی ذات، سکون، ضروریات اور عزت قربان کرنے لگے، تو یہی چیز پیپل پلیزنگ بن جاتی ہے اور یہ ایک بہت بڑا ایموشنل برڈن بن سکتی ہے. پیپل پلیزنگ کیا ہے؟ پیپل پلیزنگ کا مطلب ہے کہ ہر وقت دوسروں کو خوش رکھنے کی، راضی رکھنے کی کوشش کرنا، چاہے اس کے لیے خود کو نظر انداز کرنا پڑے. ہر بات پر ہاں کہنا، انکار سے ڈرنا، دوسروں کے اپروول پر جینا، کانفلکٹ سے بچنے کے لیے خاموش رہنا، اپنی ضروریات دبانا، یہ کائنڈنس نہیں، اکثر فیئر بیسڈ بیہیویئر ہوتا ہے. باہر سے یہ نرمی لگتی ہے، اندر سے یہ ایگزاسٹ کرتا ہے. لوگ پیپل پلیزنگ کیوں کرتے ہیں؟ اس کے کئی اسباب ہوتے ہیں. کبھی ریجیکشن کا خوف، کبھی ناراضگی کا ڈر، کبھی کوئی بچپن کا ایسی کوئی کنڈیشننگ، کبھی لو سیلف ورتھ، کبھی احساس کہ اگر سب خوش نہ ہوئے تو میں اچھا انسان نہیں، اور کبھی صرف عادت. بعض لوگ بچپن سے سنتے ہیں سب کو خوش رکھو، انکار مت کرو، اپنے بارے میں بعد میں سوچنا، خاموش رہنا ادب ہے، اور آہستہ آہستہ وہ اپنی خواہش، اپنی آواز، اپنی باؤنڈریز بھول جاتے ہیں. ہر وقت دوسروں کو خوش رکھنے کی قیمت اکثر بہت مہنگی ہوتی ہے. آپ کو جذباتی تھکن ہو سکتی ہے. پیپل پلیزنگ انسان کو ایموشنلی ڈرین کر دیتی ہے. ہر وقت یہ سوچنا کہ کوئی ناراض نہ ہو جائے، کسی کو برا نہ لگ جائے، میں کیسے سب مینج کروں، یہ مسلسل ذہنی دباؤ ہے. باہر سے مسکراہٹ، اندر تھکن، بہت کامن ہے.